0: अपने वतन की तरक्की के लिए बैरून मुल्क पाकिस्तानियों के जज्बाए हुब्बुल वतनी का शुक्रिया। पाकिस्तान में इंतहाई कम मार्कअप पर रोशन अपनी कार से गाड़ी हासिल की और अपनों की जिंदगी में खुशियां फैलाई। आज ही स्टेट बैंक ऑफ पाकिस्तान की वेबसाइट विजिट करें और रोशन डिजिटल अकाउंट खोलकर कामयाबी के सफर में शामिल हो जाएं।
1: اسماخ کلی بولی نخکارم چې کله نمی صفات پیټی کریم استعمال اول شروع کړی دي زما د مخنه د دانی د غنا ترسیری او د مخ توروالی بالکل ختم شوی دي
2: وی الله دمر زر سنگا
1: اسماخ صفات پیټی کریم یو هربل او مایری پروډکټ دی چې 5 دن استعمال اول سره زما د مخنه ډوړې مسلې ختم شوی
2: واه بیا زهم غوانم چې زما مخ ستا پشان خیسته شي کولا اوس دارا ته وایا چې صفات بیوٹی کریم به موږ ته چیرته ملویږي
1: صفات بیوٹی کریم بس تاسو ته هر کاسمیټکس ان جنرل سٹور کې په اسانۍ سره ملوي

0: बिल्कुल अब प्रोग्राम तुमसे पेश की पेशावर हेल्थ केयर सेंटर तरफ ना चाहे जेल चौक के मतलब कमीन होटल या मतलब कमीन चुके हम सिंजी दोगे तब बिल्कुल मोहम्मद आदिल बेकरी सरा पसाइड बांधे बेसमेंट के चुके हम दे सेफ प्लाजे की बेसमेंट के डॉक्टर जाकिर शाह से मौजूद ही और पेशावर हेल्थ केयर सेंटर के हाल तक हट बोर्ड लगे रहे थे पेशावर हेल्थ केयर सेंटर बांधे लिखे ली थी मजीद मालूम पर तुमसे पति नंबर बने प्रोग्राम से कॉल है कबले से प्रोग्राम ना बाद कॉल कबले से मालूम हिस्सा से नंबर दे 0331 52 340 बिल्कुल डॉक्टर साहब तरह हूँ वर्जो प्रोग्राम के डॉक्टर साहब तरह बिल्कुल खबर तेरे के भी जी बिल्कुल डॉक्टर साहब मुख्तर प्रोग्राम की मौजूद है और सेहत अशफा प्रोग्राम की बिल्कुल डॉक्टर साहब हाँ प्रोग्राम की हर कले अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम
0: डॉक्टर साहब संगे तासो खे
1: बिस्मिल्लाह रहमान रहीम बिल्कुल ठीक ठाक खैर दे तारिक भाई संगे तासो
0: जी अल्हम्दुलिल्लाह ठीक ठाक तासो खे और जवान खरमान दे
1: अल्हम्दुलिल्लाह शुक्र
0: दे और से खतरा कर लेना
1: बिल्कुल अल्हम्दुलिल्लाह बस मसरूफ मरीजान हो गई सर बस इन्वेस्टिगेशन को मुकम्मल केस ट्रैकिंग को अगर बलोची डॉक्टर से इस्तेमाल करो बस ये बोतल गिलास में टोल रही है बस सर मेरा आवाड़ो जी गड़बड़ नो बिल्कुल दस पे पर तरीका बिल बिल इस्तेमाल जी चो तो गुशी गुशी हुई क्या ना
0: जी जी
1: गुशी गुशी भाई अरे बिल बिल दवाई इस्तेमाल है दारिख पल दो रिंग पिंज मिनट लस मिनट वक्त पे सारा बस टाइम बाद जैसे दवाई चाहे जो बल असर खत्म हुई जगह मुंह दादो ना दवाया ने डिस्कट मतलब गोलो की जुड़ो कुछ सब ड्राफ की जुड़ो कुछ क्या ना मुख्तलिफ जगह सीधा जो ही बस रेवदेश मसले जुड़े क्या ना
0: जी
1: आगे शान कार की रुकावट रहा वोली पदे वो जब पे कम पल सपा कम कानून दे तो फिर कम कैदर आगा बिल बिल और जान जाल के मैं दवाई नहीं अगर मतलब चिकम यूज की चाहे बल असर ना खत्म को चिकम बिल बिल रखी अगर बिल बिल ड्राफ्स की गोलू को शक्ल की जोड़ो चिकम दे बिल्कुल बगैर साइड इफेक्ट दवाई नहीं दी
0: सही।
1: और बेहतरीन इलाज ने पकिस्तर होती थी और जदीद रिसर्च पे रवान दे कहना जैसे शुगर बांधे अलहमदान खशी दी जून दर्द सिर शू या ब्लड प्रेशर शो टू नंबर दवाया मरीज बांधे खुलवाए तुम इलाज ना आयु नशा अलहमदुल्लाह कम मेडिसन दी कम नगदी कमी दवाई नेचुरल ऑर्गेनिक तरीके से तैयारी और खुद जड़ बुज आर्कियात थी लगा या अर्क थी लिक्विड शक्ल की ला एक मत आगे कम दिया साबत मतलब ला किया कि सुल फार्म की सपूप या माजून से फार्म की जूड़ी की जमदार कम दे दीदा तरीका भी बदल रहा दीना लिक्विड जूस थी उबासी
0: जी
1: लेकिन माल्टी जूस या मतलब कम दवाया नहीं ताकि लिक्विड जूस हुई आगे ना दवाया नहीं भैया पोटेंटेज की 1 MCM 50,000 50 लाख 1,000 200 तक 30 तक 6 XDS मुख्तलिफ ब्याज आ गई ताकि जी पोटेंटेस की मुख्तलिफ दर आ गई ब्याज फावर मख की रुस्त सेवा की कमी की कहना
0: जी
1: अदा बीमार मुताबिक मंगा शन मेडिसिन आगे मुताबिक फरकू अलहमदुल्ला पे एक बार डेढ़ घट रिसर्च करवा दे घट दवाया नहीं पकड़ मतलब मुख्तलिफ बीमारे पकड़ कैंसर पूरी जैसे मतलब द लिवर द हार्ट कम बीमारे दिया आर्टिमिन डिजीज होते हुए लेकिन ह्यूमन दर्द ना
0: जी
1: आर एपेक्टर होते हुए लेकिन अथरेटिस होते हुए लेकिन अगर बीमारे अल्हम्दुलिल्लाह हम फेत की बेहतरीन दवाया नहीं दी तेर खक और की
0: जी
1: समुदाय इलाज की मूल पर मरीज नाराजी
0: सही
1: तारिक भाई का ना मूल मरीज राजी अतकाल लसकाल लसकाला एलोपैथिक इलाज ने कड़ी जो डॉक्टर बल आखिर की मूल चराशी हुई उसमें इलाज का चीज न्याश की जटिक्शन नामुमकिन है ना अल्लाह जी खकी हो बेला खबर है मतलब यो पेर दवाई सरा वो लगा दोनों दवाएं फोड़ लीजिएगा ना दवाएं और कुछ कम दवाएं खुली जाकर साइड इफेक्ट दादा खत्म सी दे दवाएं तो लार जो मोटर वे जुड़े
0: सी
1: दादा दो ब्याह शान कार की अक्सर पुणे वर्कू दवा की वर्कू क्लिनिक या राजी वन डोज की बल 1,000 की वर्कू ली सी कम मख की मेडिसन खोली कमी दवाएं खुली जाकर असर खत्म सी चाहे असर खत्म सी दे तो प्रॉपर यो वे जुड़े सी लार जुड़े सी इस्तेमाल 1,000 ताकत की CM की 50,000 की 1 M की बोले आगा पुणे देवाची कम आगा अंग्रेजी दवाएं नहीं खोड़ी या नोर्स एलिफेट की या नोर्स कमी दवाएं खोड़ी ताकि असर खत्म सी देते लार जुड़े आखो बीमारी सबसे प्रिस्क ही कहना دباوی ول هم هومیوپاتیک رو باسی فغم یورو د پاری
0: جی
1: تاسو چې مریض وکنا
0: بالکل بالکل
1: دلته کې څو هغه سکن لري مسله وتا
0: جی جی
1: نو هغه څنګه یو دریو سیواو
0: بالکل
1: ضرور په سنورا ما درې مرور کمې ته کنه
0: بالکل صحیح
1: بالکل هومیوپاتیک چې میډیسن دي کوم ځای معمولی اگریویټ کیږي هغه بیماری لکه اوس پرس کړه د مثال وتا له در کم چې یو ونه دا
0: صحیح
1: ته توت ونه دا بګیان دا سپیدار ار قسم کنه اور تو چیزیں کٹ کو پوچھا بر نہ کٹ کا بدین سوا گھٹی گیا
0: بالکل
1: صحیح بیا دے کٹ کو بیا سوا گھٹی گی
0: جی
1: کل چی تو چیر دا ون دے جیل نہ ختم شی ٹھیک شو
0: صحیح
1: اللہ ندی تب دے کہ نہیں گرچا پیرا ٹھیک شو گرچا پیرا بہت دے کہ نہیں چی لگے نہ مکمل لگو شی اگر چی کم دا جیل دی میل ختم شی جیل نہ نو جی
0: جی
1: نو بدا ون سٹ تو مر بعد اگر نہ ختم شو اور کتے چیر دا مطلب سے بس رضی بس کٹ کے با انگلش دوائن داخشن کرتی بس ٹیم سے رستہ کار کی بیا بدا کی بیا بدو اخر بیا لگتا ہے سلسلہ روانی کا نا الحمد للہ پھر کسی کم دوائیں نہیں دی کم بغیر ریسرچ روانی کا میڈیسن دی مختلف دا سکن جیسے آئیٹومین ڈیزیز بتا بھی لکھی گی سورائسز یا نور کمال تب تو خورا خارا خلر جی بری کنٹرول ٹھیک شو بیا مطلب دوئی تو پریت بیا تھا مسئلہ یا پالش شو یا بلڈ پریشر شو یا شوگر شو ایون مطلب نہ سونا نہ نیزل فلپس پوزا کی غواخش ہوا ٹرانسلیٹ کنا ٹرانسل چی غٹ شیو یا نور کم دس بیماری دی ہیمورائڈ بواسیر شو الحمدللہ پیتک دی بہترین علاج دی بہترین دوائیں دی او مو دی اپریشن بالکل نہ کی یا مطلب زنانو پتا غوانی حوالے سر خبر کو چیز زنانو باستے پریبیٹ ٹیومر جون شوی ٹھیک شو سس جون شی دو بو رسولے غواخ رسولے الحمدللہ دی ہم پیتک کی بہترین علاج بہترین ٹریٹمنٹ دی لگا چی اکثر اپریٹ کی اپریشن اکثر چی مطلب اوچی دانہ یا مطلب یوٹرس لڑکی ٹھیک شو آخر اس طرح بیان رگو نکٹ سی اکثر زنانا مطلب بچوں نے مکمل نہ ہو مشتون مرد بولے چل تاغیق مطلب چاڑا ہو کچھ کٹ گئی خام آخا سب ہوزر کٹ گئی کہنا لیکن مطلب اکثر دی بڑی دا کی دا قربانے کے اگر ترخی کٹ گئی کہنا جال بیٹ ویر ترخی دلر کے نور وقت خراب علی کلیجیم نوصر لے کلیجیم کٹ گئی بولے جی دا دقلی دا اگر نور مگا اگر سر کٹ کی جگہ چیزا چیزا ترخی کٹ شیو دا ٹولا وخر خراب علی
0: بالکل
1: دسی ناغی خام اخا چیزا کی نو خام اخا نور اگر مستلی بیا دا کی نو بیا دا کی نور بیا مطلب دا پریشن ہو چیو مطلب اگر بیا مختلف زنانو چیو اپریشن یاد سے مغو کی بچی دانی لرکی یا نو اگر سر وجود دا غی غلط شیو پر سیگی اگر نو پیشن کال کرو دا شن چیزا شن ما پریشن کری دا مسلی ویرا دا اگر دا وجود پر سیدل دے وجود مسفلنگ راغ لے دے وجود غلط شیو دے زیاد کنا یا مطلب اگر زنانا اگر نو هغه چې مطلب فیمیل چې هغه دغه لپاره دی فیمیل پلین لپاره انجکشن مطلب لګي یا ګولې خوري ٹھیک شو هغه چې هارمون ډس آرډر شي دی په مخ اختبار خو جی سیستم جوړ شي دی په بچ دانې باندې او بل دی وجود پر شي صحیح مطلب ډیر ذاتی وجود کې سپیلنګ راشي پر سو راشي بس تم نور مختلف مطلب شوګر او دغه بیماری متعلق دی چې هغه هارمون ډس آرډر شو او بیماری مین سیستم دی هغه دی دغه شي ډیلی شي او ګډوډ شي بولے چې هغه دغه هارمون دغه چې اوینه سیزي کنه راس انجکشن نشي لګي یا مطلب ګولې کې مخوري هغه مسلې نور مرقي نه الحمدلله هم پېته کې کوم ټریټمنټ دی کوم دوای نه دی نو ډېر بهترین علاج دی بهترین دوای نه دی بل سایډ افیکټ نشته مکمل لګه الته موږ ګورو طارق بھائی نو دا چې کله سونه کسان مولا راځي پین کله دوای نه خوري هغه خامخاګ میدم ډسټرب
0: جی
1: میدې چې ډسټرب شو اگر دماغ مسر دغشی ڈسٹرب شی تو شو
0: جی
1: میں دیر سے انزائٹی گھبراہٹ میں دے کچھ پہلو ری دا مسئلے راضی دی خوتا کڈنی باندھ غٹ اثر گردی گردی اکثر مطلب گئی گردی دغشی پہل شی کہنے بولی چاہے دونوں سٹیرائڈ در دونوں دونوں مطلب دویا نہیں اخری ہائی ڈوز کی اور ڈیرو مت نہ لگی اخری کہنا یہ عورت سنی کہنا بس مطلب در دونوں پتہ ہوتا لیکن بس پین کلر دی دا درس کی خوری اگر پین کلر چیزیں خوری خوری خوری مخ کی بیا دے گردی جی کم بھی ہم پیل کی دی کی شی گنده کچا جی ډیر دغه یو ګردو باندې غټ سر ګردې کنه
0: جی جی
1: نو هم په دې چې کم ټریټمنټ کم طریقې علاج دی ډاکټر هانی مین چې کوم هغه هم د انګلیش ډاکټر کی پی ایچ ڈی کړو وا ایم ڈی کړو وا اور ډیر غټ قابل ډاکټر هغه ټیم سره هغه وخت سره کنه
0: جی
1: ناګه چې کله د علاج کو په لور لا لور بیمار شو
0: جی جی
1: جرمنی کی فرانس ناګه چې کله ټریټمنټ کو په لور ته علاج کو ناګه اگر دوران کی اگر ڈیر قسمت دوا نے پلور بانی پلے لو خا نہ کی دا نور اخر کی دا کا واپس شو لگا مڑشوا جوری مڑشوا مطلب مطلب او کتے چر دا ہو زبون دا علاج خدا خصو مگر نہیں خصو اس پیدا نہ کہ مخبل لور علاج نہ کہ بخل کو علاج کو
0: جی
1: اگے ٹائم کی چکم دے خپل لگا کلینک بند کو نو کہ نا او واپس انگلینڈ نہ تر اگے فرانس واپس جرمنی جا
0: جی
1: خپل نہ شروع سٹڈی شروع کڑا
0: جی
1: خپل سٹڈی شروع کا مطلب کتابوں نہ قتل و سٹڈی کولا کولا کولا یو میڈیسن تیار کو
0: جی
1: لمبے فرسٹ ٹائم چاہ کر کلا دا ہوں پہ دی کنا اللہ پاک بتا بس چا بازاریا مانی راہ کیا لگو رہا کنا ناغش میڈیسن تیار کو تکو انگلش شاید کسی مو گورا کی میڈیسن تیار کی کمی دوائن تیار کی شادوگان اللہ پیشوگان اس نے نوران نمبر کی چہرا اچھی اخری بس شویدا فارمولا کامیاب آیا چی بچی ویدا فارمولا کامیاب مطلب اگر مرشی ویرا فارمولا کینسر کا خطرناک الحمد للہ پھر تک سونا دوائیں جی سونا میڈیسن جی کہنا آگا انسان آگی نہ دو یہ چیز جوڑا کڑا نہ آگا خپل پلی کې بزان باندې ٹھیک شو چې هغه خوړه د هغه اثرات په بیا راته خپل وایب ته زما دا کم دی زما چې کم دا سیمټم دي علامات دا چې کبا ګوره کنه چې دا سیل چې دا چې دا چې هغه به چې بیا داسې مریض به داسې مسله به راغلی اوسي تو اب دا دوی که بس مریض به ټیک شو هغه یو دغه شو بیا خلک چې کوم دی د ده ډېر چې کوم د ده هغه ټایم سره وخت سره کوم ډاکټرانو د اګینسټ شو مطلب مخالفت شروع ہو چاہتا تھا گڑ بڑا مجھ تو کرتا تھا سمٹم جال اما تا دی ورک مریض بٹی کی صحیح تا مگس تری بہو خود ریپنا بخی جو یو پورا پروسس تے ہے نا میں پاس میں رسک کی گیا وہ نا طریقہ دار دا مطلب دا ارگن دا لا قانون دے دا ایسا کتاب دے تا علاج بالمثل دے ٹھیک شو یہ مطلب لگا مار زہر چڑے رکھی گنوج نہیں کرنا اگر مار زہر نہ

ओके जी, गुरु बुकलर, अस्सलाम वालेकुम जी, अस्सलाम वालेकुम, हेलो, अस्सलाम वालेकुम, हेलो, ओके से तो से आवाज ना रोसी शाह सही दे का ना ٹرائی روسا رکھا والے 0927 292 بیانوے لاسٹ ٹائم روسا رپورٹ تیرا گرو نیکسٹ کلر. السلام علیکم جی, السلام علیکم, اوکے جی, کال ہنڈراپ شولو شاہ.